0: میاد کی گتھرے گبرا او فابریکا اوننے دو ہے دویشا
1: ہاسا دے مناسبہ ہے فہا گکورا وے دو ہے ویما کومے گیا کومس اے او فابریکا فنانے
0: میاد تو سکول تک گویس کوٹا کونے گدو اس فہا کورما اکی حرکت تک کریا دے تے ایشل منگ سکول کون کم تے میاد کورانی
1: کوٹا کو کیا والو مفہو میاد ہما بڑو پارٹی این ہوتی ای کوڑا کودین گدو اس فہا کورما ہوری ہا کودین نوس ہنگم جہ ما او فابریکا گنوا دینوما Then party afahu kudako sakaraj jahalun oti. Keku falalun kalakantatta ves kure. Dausme school ga kon kalakantatta ke kurani.
0: Dausme school ga ves amoti tihen. Hama bodu ke ome bavafa hama majakurun oti de.
1: Dause kalakantatta ko ga baveri velanta.
0: Dause abude sureni ek kalakantta ko ga emme kuri ga. Emme ma doge hasakama ufavarikam ga baveri velan kudina libene.
1: Tede, mige itu rumah dah kiri, adukar menghuri ha, kudin ves, emme lobin bodko, emme gatu gahuri gendam vi, rangkar misrab kiyadi, balivias, ufavias, deravias, emme gatu gah degote nuane gote kahunnaane, hunna fara lobeti, mamma gendus vi ma, bunelam berno rumah dah kiri, mamma ing, kudin nang ek kodde hidumatuge agwa zangkuradu ha ka hadama hingashe.
0: Mamma dek vara lobeve bunelum ves, ei mamma devene vara bodu hadia kapan.
1: میادو گے راج جہے دونا شوک کریاد دائر ویس اڑگڑ میں اہن تیرے نویس پورست دیگن کریاد گین دانی
0: نن نوٹ کفا وا باورین کے تیرے باوریا کا مہار میں وانی کلی فا
1: السلام علیکم ملکا
2: السلام آدھر
1: ملکا حالو کینت تو
2: حالو ہم ایرہ تو کسی وارا رنگل دیکھو دین کینے
1: اڑگڑ میں بس ہم وارا رنگل
2: जैसे दिन ना हम दो हो गए हैं तो माता होने आएंगे।
1: लाबा, दें क्या हिसाब कौन तो मलकाती गुड़ा ले भी?
2: नहीं कोई दो फिर छुट्टी।
1: मौसम क्या नेत्तो ते कोड़ा?
2: मौसम नहीं आ दो सोते जाने। आम को हम इन दोनों टाइम यार उन्होंने कुड़ा को बना को नहीं तो समय बता माती।
1: ऐं तो ईशल होड़ माले माले अंगेरस वारा विस्सारा मिहार हम वारा बना को दो अन्नानी ते कोड़ा बस
2: मिहार सम वारा बना को माती तो मिहार कुड़ कुड़ को येरो दखा दे फिर कम आने हैं ये अपने एवं वेद दे मिहार को एक तो कुड़ को बना को हम आउट हैं
1: लाभ दे मिहार उसे आप ऐसे तो
2: नूने यदि हम ड्यूटी है मिलन
1: तो दे मम्मा के दोस्त वे मा मम्मा एम्मे हास मम्मा के एम्मे हास कम आके को बैठो
2: मम्मा के वाले हास कांतता हुए हमारे हैं अने याद है ऐसे वाला किन्हा वागुत तक करने के दाने दो याँ तो हम और याँ मम्मा ने वो समा दुआ होके ताहुनी आते मालका के मम्मे वो समा वाला ताहुनी आ क्या हमें इतनी दुआ हो
1: ते मालका के मम्मे हाँ से एम्मे कम एक किया देवी दान तो वारंग हाँ से एम्मे कम
2: याँ वारंग हाँ से अने ये तो दोस्त वाला किन्हा हम नहीं कुकुलो रही है ऐसी वाला मेरे को हाथ आते ऐ वाला हाथ से समय दे मम्मा को वाला तुम दे
1: मम्मा कक्का ऐसी वाला मेरो तो
2: आ वाला मेरा हम अब तो
1: ईशा मम्मा कक्का ऐसी सोच ईशा लवारा कमो दे हम अम्मा में गातुन लिबे काय ऐसी वाला मेरो दो दाउस
0: हाँ दाउस मम्मा इस वाला मेरे को काय ऐसी हादान है
1: कौन काल ऐसी दाउस मम्मा कक्का ने
0: दाउस मम्मा कक्का ने दाउस से मैं मेरे दाउस मम्मा कक्का सो वाइट सॉस पास्ता वाला मेरे को हादान है Mama had an ice coffee with from Miru and us.
1: Then Malaka Konkala lava it again as them. We
2: are the Gemma and Hama, Tigurina Hasa loving Hama. Was he in loving the day? Amoko Kudakudin without an adamant either. I mean, then Kudakudina, Kulumuri, it loving on there.
1: But then Malaka, me love a Hasa Kolani come for the cut.
2: नहीं दावा हम हो रही है कुड़ा को देना देंगे इंशाल्लाह दें देखो देना हम वाला हाथ तो
1: वाला बड़ा शुक्रिया मलका
0: शुक्रिया मलका
2: हाँ थैंक यू

0: ام فاس
1: من فوق في لون كدائرة ام تازة
0: نودي هسي كنتم
2: شريف دميتي ارمنگي هونتين گاموس ام انتظار كوراني اب ادرمنگي نودي هسي كنتم مي ريپيت فاير راوند مي باگ کولان سوالتك مي سوالتك ما بود وسنو منتي اورن اوه جواب ديبي انگه فشان مولي فنني حياتوگا همكني فيلم نوتا دراما سيريز گتيرين اكتي هوتيار كورم مي جهني اهم وير کوچ دراما تا فيلم تا
3: film
2: mihatana mi kulumge fursat libe fanuwa ekamaku kulen emme beenuwa haasa character ke koba
3: warang obsessed mi hekke character
2: mihar filmi daira ghar ka teriwa fannanu ge tereng emme ekiga masikke kollam beenu wani ka ka ki
3: tibule kuriga mi hum vyas
2: kuriga mi hum vyas
3: niuma mohammad
2: niuma den nukulenno
3: e kuriga mi hum den mi bune abadis dream eng ei niuma ekko work kollo ekamu ya kuriga ento ge supuning hie noe ekam waane hene ekam
2: em badal kollana mihar tibi mi hum ge tere
3: mihar tibi mi hum ge tere work kuram beenum ve majua ekko
2: mihatanang ada kuri role taw ge tere emme undagu vi kon character kiwe
3: loot character e ya sharif mulin mulin noole goten hama a goetake sharif e ga hushalan je huni
2: ফিল্ম লামহাকে মাসেকেতুকে তেরেং হান্দা ফোহেলং উন্দগু ফদা হাস হাদিসাই মানজারে
3: হিয়ে নুয়ে হুননা নেহনে হান্দাণু ফোহেলং উন্দগু ওয়াওরুগে নে লামহায়কু
2: কুরিংৈ ফাসার তেরেগা দিবেহি ফিল্মি দায়রা ফেন্ডানি কোন ফেমওয়ারিকা কাম লাফা করেবেনি
3: ওয়ার কামিয়াব আহরতকে গতুগ ফাহা করেনি এইয়া ওয়ার বাওরু আ ডাইরেক্টর মিস মিহার দায়রা নুকুমন নুকুন্নাম দাতি প্লাস ವರ ಬ್ಯಾವರ್ ಫಿಲ್ಮ್ ತಕ್ಕೆ ಹಮ ಫುಲ್ ಫುಲ್ ಮಿಹಾರಿಸ್ ನಕುಣ್ಣ ಮುಂದಾತೆ ಹಮ ವರ ಕಾಮಯಾಬ್ ಆರ್ ತಕ್ಕೆ ಗೊತ್ತುಗ ಶಾರಿಫ್ ಫೆಂಡನಿಯ ಫಿಲ್ಮಿ ದಾಯರ
2: ವರ ಬೋಡೆ ಶುಕ್ರಿಯ ಶಾರಿಫ್
3: ಯಾ
2: ಶಾರಿಫ್ ಐಕಿಗ ಮಿ ಹೇದ ಕೊಲ್ಲವನು ವಗುತ್ ಕೊಳಕೆ ಹಮ ವರ ಮಜಾ ವಗುತ್ ಕೊಳೆ ಅದಿ ವರ ಮೌಲುಮಾತ್ ತಕ್ಕೆ ಲಿಬಿಗೆನ್ ದಿಯ ವಗುತ್ ಕೊಳೆ ಅದ್ ಮಿ ಬೆ ವಿಡಿಯೋ ಇನ್ ಬಲಾಲಂ ಬೇನುವ ಫರಾತಕಂ ಎ ಫುರಸತ ಎ ಬೋಯಿ ದಿವೆ ಎಫ್ಎಂ ಗೆ ಟಿಕ್ಟಾಕ್ ಫೇಸ್ಬುಕ್ ಅದಿ ಇನ್ಸ್ಟಾಗ್ರಾಮ್ ಪೇಜ್ ಜಿಯಾರೆ ಕೊಲ್ಲ